0: SBS South Asian. New news from here and hits from home.
1: साइकिलिंग, मोटर स्पोर्ट, वर्ल्ड एथलेटिक्स और दीगर खेलों के दीवानों की पहली मंजिल SBS Sports, sbs.com.au/sports पर जाइए।
2: SBS रेडियो से लुत्फंदोज हो रहे हैं, हमारे फेसबुक पेज पर गुफ्तगू करें, हमें पसंद करें और अपने ख्यालात का इजहार करें। SBS उर्दू फेसबुक पर।
1: साइकिलिंग, मोटर स्पोर्ट, वर्ल्ड एथलेटिक्स और दीगर खेलों के दीवानों की पहली मंजिल SBS Sports, sbs.com.au/sports पर जाइए।
2: SBS उर्दू की براہ راست نشریات میں ایک مرتبہ پھر خوش آمدید, میں ہوں آپ کی میزبان وردہ وقار۔ سامعین, جیسا کہ آپ جانتے ہیں, آسٹریلیا ایک ایسا ملک ہے جو خود کو ایک ملٹی کلچرل سوسائٹی کے طور پہ قابل فخر انداز میں پیش کرتا ہے, اور اسی طرح آسٹریلیا میں موجود لوگوں کی بھی یہ کوشش ہے کہ مختلف کمیونٹیز کے درمیان ہم آہنگی اور تعاون کو بڑھایا جائے۔ ایسی ہی ایک شخصیت ہیں فائزہ ادریس, جو آسٹریلیا میں مقیم

0: workers at the right time.
1: मौजूदा प्रणाली के तहत नौकरी की तलाश कर रहे 10 लाख से अधिक ऑस्ट्रेलियाई लोगों को एक साल में $2 अरब की योजना के अंतर्गत रोजगार सेवाओं में जुड़ना अनिवार्य है. ये सेवाएं निजी कंपनियों द्वारा चलाई जाती हैं, लेकिन इस व्यवस्था की कड़ी आलोचना हुई है. इसे अन्यायपूर्ण और दंडात्मक बताया गया है. इसमें अक्सर सरकारी सहायता को अनुचित तरीके से रोकने की शिकायतें आती रही हैं. साथ ही इसे मुनाफे पर चलने वाली प्रणाली भी कहा गया है. कॉमनवेल्थ ओम्बड्समैन की दो रिपोर्टों में पाया गया है कि नौकरी खोजने की शर्तें पूरी न करने पर कई लोगों की सरकारी सहायता रोकना शायद गैर कानूनी हो सकता है. उनका कहना है कि उन्होंने जो बदलाव घोषित किए हैं वो इस बात को स्वीकार करने का नतीजा है कि मौजूदा प्रणाली पूरी तरह सही नहीं है.
0: The system is ill-equipped to respond to the diverse needs of over 1 million Australians who access this service each year. These concerns were echoed in the final report by the House Select Committee on Workforce Australia Employment Services in 2023. Found that a one-size-fits-all approach across all elements of Workforce Australia is letting too many participants fall through the cracks and creating inefficiencies in the system.
1: इन बदलावों के तहत एक नया 3-स्तरीय यानी 3-tier सिस्टम लागू किया जाएगा. ये लोगों के नए आकलन के आधार पर तय होगा, जिसमें उनकी व्यक्तिगत समस्याओं और नौकरी पाने से उनकी दूरी को देखा जाएगा. स्ट्रीम 1 यानी पहले स्तर के तहत उन लोगों के लिए एक डिजिटल सेवा दी जाएगी जो तकनीक का इस्तेमाल जानते हैं और नौकरी
0: will be truly effective and an efficient way to support participants who require less intensive supports.
1: Stream 2 yani dusre star ka uddeshy nayi cheeze seekhne mein madad karna aur kaam par lautne ke liye aatmavishwas badhana hoga.
0: Supports under this service stream will focus on what we know works to get people into jobs, like active job coaching, work ready supports and training linked to in-demand jobs. But these supports will also need to work for the participant by being clearly connected to their employment goals and to the jobs available in where they live.
1: स्ट्रीम 3 यानी तीसरा स्तर उन लोगों के लिए बनाया गया है जिनकी समस्याएं अधिक जटिल हैं और जिन्हें ज्यादा सहायता की जरूरत है.
0: We know many people in this service stream won't have a linear path into work. So this service stream will provide more time, more flexibility and more support to build the confidence and capability.
1: सरकारी सेवाओं के लिए ग्रीन्स की प्रवक्ता पेनी ऑलमैन पेन का कहना है कि ये सुधार बेरोजगार लोगों की मदद नहीं करेंगे.
2: If the government was serious about these reforms, it would have listened to its own inquiry that it had in 2023 that told them that we need to bring employment services back into public hands. We need to have an independent watchdog oversighting it, and we need to stop pumping money into for-profit providers who are simply making money off harming vulnerable people. If this government is not prepared to bring job services back into public hands and to abolish the punitive coercive mutual obligations framework, then frankly these reforms aren't worth the paper that they're written on.
1: नए घोषित हुए सिस्टम के सबसे विवादित पहलुओं में से एक ये है कि म्यूचुअल ऑब्लिगेशंस अभी भी इसका हिस्सा बने रहेंगे. इस व्यवस्था के तहत सरकारी सहायता पाने वाले नौकरी तलाशने वालों को भुगतान जारी रखने के लिए कुछ तय काम पूरे करने होते हैं.
0: The type of mutual obligations will differ depending on how far someone is from the labour market. So if you are close to the labour market, then putting in job applications in jobs that you're interested in and that are in your goal plan are clearly an appropriate activity. If you are very far from the labour market and do not have work-ready skills, there is no point in that participant putting in endless applications before they have got those work-ready.
1: लेकिन एंटी पॉवर्टी सेंटर की प्रवक्ता जे कूनन के अनुसार ये सिस्टम लोगों को नौकरी के लिए मजबूर करने के लिए बनाया गया है. अर्थव्यवस्था ऐसी है जिसमें कम से कम 4% लोग बेरोजगार हैं. उनका कहना है कि सरकार को व्यक्तिगत समस्याओं के बजाय प्रणालीगत बाधाएं यानी स्ट्रक्चरल बैरियर्स पर ध्यान देना चाहिए.
3: What we need to see is, you know, to renationalize these services. Of course, there were issues with the Commonwealth Employment Service, but, you know, what is happening now is we're essentially seeing billions of dollars in money going overseas through hedge funds and investment firms that these providers are attached to. So what we're seeing is money being taken from people or money that should be spent on helping people, and it's being sent away or going to these companies' profits. A far better way to do it would be to for the government to run these services to make sure that those finances were being used appropriately and accordingly to help people when they need it.
1: جے کونن کا کہنا ہے کہ یہ بدلاؤ کچھ خاص نہیں ہے اور یہ ایسا ہے جیسے کہ صرف نام بدلا گیا ہے۔
3: I mean they had a three-tiered system under the job active system. Instead of stream 1, 2 and 3, they had stream A, B and C. So we're not really seeing a fundamental shift in the way that services are being delivered for people who are, you know, forced into these coercive systems.
1: SBS نیوز کے سڈنی لائن کی یہ رپورٹ SBS ہندی پر آپ کے لیے پرستوت کی نبیل حسن نے۔
4: تو شوتاؤں آپ سن رہے تھے کہ آسٹریلیا میں روزگار سیواؤں میں جو نئے سدھاروں کا اعلان کیا گیا ہے اور سرکار جو اسے بدلاؤ بتا رہی ہے اس کے کیا بدلاؤ ہیں اور کیا لوگوں کی الگ الگ رائے ہے اس کے بارے میں۔ کارکرم میں آگے ہم میلبرن میں بھارتیہ مول کی پرتھم راشٹر مہیلا کلاکار اور اس کی پردرشنی کے بارے میں بات کریں گے، ساتھ ہی ایک شو کی بات کریں گے، وہ بھولی داستان، اور بھارت سے رپورٹ تو ہوگی ہی۔ یہاں پر میں چاہتی ہوں کہ ذرا آپ اس جھلک کو سنیے اور بتائیے کہ اس میں کون سے ساز یعنی انسٹرومنٹس بج رہے ہیں۔ تین انسٹرومنٹس ہیں اس میں اور اپنے جواب لکھ بھیجیے 0439799767 پر۔ اور ہاں، فلم پاسز کی بات بھی ہے جس کی جانکاری آگے دیتی ہوں، لیکن ابھی پہلے ایک انترال۔
5: SBS Sport کھیل پریمیوں کے لیے نمبر ایک جگہ، سائیکلنگ، موٹر اسپورٹ، وشو ایتھلیٹکس اور بھی بہت کچھ۔ sbs.com.au/sport پر جائیں۔
6: این آئی ٹی وی پر جانیں ان مدوں کے بارے میں جو ایبوریجنل اور ٹورس اسٹریٹ آئیلینڈر لوگوں کے لیے معنی رکھتے ہیں۔ دیکھیں این آئی ٹی وی چینل 34 اور SBS آن ڈیمانڈ پر۔ SBS فوڈ کے ساتھ پوری دنیا کو اپنی رسوئی میں لے آئیے۔ SBS فوڈ پر 7,000 سے بھی زیادہ ریسیپی دیکھیں، ساتھ ہی ہاؤ ٹو لیک، ویڈیو نردیش اور بھی بہت کچھ۔ sbs.com.au/food پر جائیں۔
7: SBS South Asian brings you closer to South Asia. News in 10 languages, the SBS Spice podcast and the hottest tracks on SBS South Asian radio. There is so much to explore. Check it out now on the SBS audio app or website.
8: SBS audio app aapke phone par program aur podcast sunne ka sabse acha tarika hai. SBS audio app ekdam muft hai. Ise app store ya google play se download kare.
6: aapke liye lekar aaye hain puraskar vijeta natak, antarrashtriya khel aur vritt chitron ki duniya. SBS vividhataon ka ek sansar. dekhiye SBS apni tv par channel 30 aur SBS wasteland channel 31 par.
9: I'm Janice Peterson from SBS World News, and I'm here to help you improve your English pronunciation. This short lesson is only about 5 minutes, so you can easily fit it into your day, perhaps on your lunch break.
10: SBS Learn English helps Australians speak, understand, and connect.
4: ایس پی ایس پر آپ سن رہے ہیں ہندی کارکرم اور آپ کے ساتھ ہوں میں انیتا برار۔ شروتاؤں، جیسا کہ میں نے آپ کو بتایا کہ آج بھی ہم آپ کو دے رہے ہیں فلم ہے جوانی تو عشق ہونا ہے، اس فلم کے پاسز جیتنے کا افسر۔ آپ نے ہمیں بتانا ہے کہ اس فلم کے نردیشک کون ہیں، 0439799767 پر۔ اور اب بھارت سے ہمارے سنواداتا وشو رتن کے ساتھ یہ رپورٹ۔
11: घुसपैठियों से निपटने के लिए सरकार ने कड़ा रुख अपनाने का संकेत दिया है। पश्चिम बंगाल में बांग्लादेशी घुसपैठियों को मुद्दा बनाकर सत्ता में आने के बाद भारतीय जनता पार्टी अपने रुख पर कायम है। राज्य और केंद्र की सरकार इस मुद्दे से निपटने में साथ मिलकर काम कर रहे हैं। गुरुवार को केंद्रीय गृह मंत्री अमित शाह ने घुसपैठियों को कानूनी कार्रवाई की चेतावनी दी।
12: भाजपा बंगाल सरकार ने डिटेंशन सेंटर बनाए हैं,
13: मगर हम सब लोग चाहते